قرود پلا مکھان پنیر کریم دہی دودھ سے بنا چائے شیر برنج شیربات شیر کدو اور وبھن پرکار کے سلاد بھی پردرشت کیے جاتے ہیں. تجکستان گنرجا میں گسترانومی پریاتن کا ایک پرمکھ آکرشن نوروز کے وشیش ویانجن جس میں سمناک تتھا ہفسین اور ہفشین شامل ہے جنہیں انتراشی نوروز اتسو کے دوران تیار کیا جاتا ہے. نوروز کو ایک پریاتن برانڈ کے روپ میں پرستت کیا جاتا اور ہر ورش بڑی سنکھیا میں ودیشی پریاتک نوروز تتھا تجکستان کے وسنت ریتو کو دیکھنے کے لیے دیش میں آتے ہیں. क्षेत्र के विशेषज्ञों ने गास्ट्रोनॉमिक पर्यटन को दो भागों में विभाजित किया है, ग्रामीण और शहरी. ग्रामीण गास्ट्रोनॉमिक पर्यटन में पर्यटक मुख्य रूप से पारंपरिक व्यंजनों के निर्माण में भाग लेते हैं और पर्यावरण के अनुकूल उत्पादों जैसे अंगूर सब्जियां और कृषि उत्पाद के संग्रह में शामिल होते हैं. शहरी गास्ट्रोनॉमिक पर्यटन में पर्यटक खाद्य उत्पादन करने वाले कारखानों और उद्यमों की गतिविधियों से परिचित होती है. इस प्रकार गास्ट्रोनॉमिक यात्रा पर्यटकों को विभिन्न स्थानों पर व्यापक राशि व्यंजनों से परिचित होने का अवसर प्रदान करती है. तजकिस्तान गणराज्य आने वाले कई पर्यटक ग्रामीण क्षेत्रों की यात्रा करना पसंद करते हैं ताकि वे स्वच्छ हवा में सांस ले सकें, देश की प्राकृतिक सुंदरता देख सकें और स्थानीय लोगों के जीवन तथा क्षेत्रीय भोजन संस्कृति के बारे में जानकारी प्राप्त कर सकें. वे ग्रामीण महिलाओं द्वारा रोटी बनाने, कुरुत तैयार करने और शबुरीदा बनाने और विशेष रूप से वसंत ऋतु में सोमनाक तैयार करने की प्रक्रिया में भाग लेते हैं जो कई प्रकार का होता है. ये ज्ञात है कि ताजी कृषि व्यंजनों को बनाने की प्रक्रिया उन्हें बहुत आकर्षक लगती है और कई पर्यटक भोजन पकाने के दौरान ताजिक महिलाओं की सहायता भी करते हैं. تجکستان گنرجا کے راشی ویانجان وش بہار میں پرسید ہے اور تاجک لوگوں کی پاکلا صدیوں کے سمرید اتہاس کے پربھاو میں وکاسیت ہوئی ہے. تاجک راشی ویانجان مکھیہ روپ سے سبزیاں مانس اور آتے سے بنے ویانجنوں پر آدھارت ہے. سبزی اور مانس کے کباب, چکن, سوسیج, کروتاب, شکروب, قتلما بہت لوکپری ویانجن ہے. راشٹری بھوجن کو سگندھت اور اوشدھی جڑی بوٹیاں के साथ तैयार किया जाता है. ताजिक राशि व्यंजनों में ओश पलाव का विशेष स्थान है. वर्ष 2016 में ताजिक ओश पलाव को यूनेस्को की विश्व धरोहर सूची में शामिल किया गया है. ओश पलाव की 200 से अधिक बनाने की गतिविधियां मौजूद है. इस व्यंजन की तैयारी और उपयोग समाज के विभिन्न वर्गों के लोगों को एकजुट करती है. ताजिक ओश पलाव हाल के वर्षों में अंतर्राष्ट्रीय उत्सवों में भी प्रस्तुत किया गया ہے اور ودیشی پریاتک اس کے سواد کا آنند لیتے ہیں. تجکستان گنرجا کے پریاتن وکاس سمیتی کے انوسار دیش میں 367 پریاتن سیوا پردتا سکری ہے, جن میں سے 225 ہوٹل, 107 ہوٹل اور موٹل, 56 سینیٹوریم, 6 اپچار کیندر, 4 سوستھیا شیویر, 10 وشرام گری, 1 پینشن اور 4 پریاتن ایون منورانجن آدھار شامل ہے. نریکشن سے پتہ چلتا ہے کہ ان سنستھانوں کے ذمہ دار لوگ ہوسٹلوں اور موٹلوں کو راشٹری اور آدھونک ڈیزائنوں سے سجانے کا پریاس کر رہے ہیں. ساتھ ہی انہیں اتلاس, ادراس اور چکان جیسے پرمپرک کپڑوں کے ڈیزائنوں سے بھی سجایا جاتا ہے جو پریتکوں کو آکرشت کرنے کا ایک مہتوپورن طریقہ ہے. پریا شروتاؤ, آپ نے ہمارے کاریکرم میں تجکستان گنرجا میں گاسٹرانومک پریاتن کا وسائی وشار پر ہماری پرستوتی سنی. ہمارے دوسرے پرسارن جاری رہے, ہمارے ریڈیو کے ساتھ رہیں.